0: आवाज ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: नमस्ते जी, प्यारे सुनने वालों, आप रेडियो वज़ीतोजेक हिंदी कांत को सीधे आकाश में सुन रहे हैं। आपके साथ है शोइरा न्यूज़ोवा और हमारे प्रोड्यूसर अलीशेर शेरालियेव। इस घंटे की मुख्य खबर है। विश्व फुटबॉल दिवस के सम्मान में ताजिकिस्तान गणराज्य के राष्ट्रपति राष्ट्र का नेता महामहिम मौली रहमान का बधाई संदेश। ताजिकिस्तान गणराज्य के राष्ट्रपति मौली रहमान ने अंतर संसदीय संघ के महासचिव मार्टिन चुनगोन से मुलाकात की और अन्य समाचार हिंदी भाग को सुन सकते हैं। विश्व फुटबॉल दिवस के सम्मान में ताजिकिस्तान गणराज्य के राष्ट्रपति राष्ट्र का नेता महामहिम मौली रहमान का बधाई संदेश। प्रिय देशवासियों, खेल प्रेमी और फुटबॉल प्रशासक में आप सभी को विश्व फुटबॉल दिवस के अवसर पर बधाई देता हूँ, जिसकी घोषणा ताजिकिस्तान फुटबॉल महासंघ के नेतृत्व और संयुक्त राष्ट्र के एक विशेष प्रस्ताव के माध्यम से की गई थी और हर साल 25 मई को दुनिया भर में मनाया जाता है। इसकी लोकप्रिय और प्रसिद्ध को ध्यान में रखते हुए आज फुटबॉल न केवल एक खेल बन गया है, बल्कि लोगों की दोस्ती, आपसे समाज और एकजुटता को मजबूत करने का एक महत्वपूर्ण कारक भी बन गया है। हमें गर्व है कि ताजिकिस्तान के पहल पर ही फुटबॉल दिवस को अंतर्राष्ट्रीय स्तर पर मान्यता मिली और अंतर्राष्ट्रीय समुदाय ने इसे स्वीकार किया। इस महत्वपूर्ण कदम ने न केवल अंतर्राष्ट्रीय खेलों के क्षेत्र में हमारे देश के प्रभाव को मजबूत किया, बल्कि शांति, एकजुटता और रचनात्मक सहयोग जैसे सार्वभौमिक मूल्यों के विकास में ताजिकिस्तान के योगदान को एक भी अधिक दृश्यमान बना दिया। पच्चीस मई को ताजिकिस्तान गणराज्य के राष्ट्रपति राष्ट्र का नेता महामहिम मौली रहमान अंतर संसदीय संघ के महासचिव मार्टिन चुनगोन से मुलाकात की। बैठक में इस प्रतिष्ठित अंतर्राष्ट्रीय संगठन के साथ ताजिकिस्तान के सहयोग के मुद्दों पर चर्चा की गई। महामहिम राज्य के प्रमुख मौली रहमान ने अंतर्राष्ट्रीय कार्रवाई दशा के स्थित विकास के लिए जल 2018-2023 पर छोटे उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन में भाग लेने के लिए ताजिकिस्तान में उच्च पदस्थ अतिथि की यात्रा का स्वागत किया और जल संसाधनों और जलवायु परिवर्तन के मुद्दों पर ताजिकिस्तान के साथ अंतर संसदीय संघ के सक्रिय संबंधों के सराहना के। जैसे कि उल्लेख किया गया कि अंतर संसदीय संघ आज दुनिया भर में शांतिपूर्ण पहल को बढ़ावा देना और वैश्विक समस्याओं को हल करने के लिए एक प्रभावी उपकरण के रूप में कार्य करता है। साथ ही पारदर्शिता, लोकतांत्रिक तरीकों के सर्तास्ताज विकास सुनिश्चित करने और अन्य मानदंडों के मामले में देश के बीच संबंधों को मजबूत करने के लिए एक महत्वपूर्ण उपकरण के रूप में संसदीय कूटनीति की भूमिका पर जोर दिया गया। आज विश्व में संघर्षों को सुलझाने के शांतिपूर्ण तरीकों पर भी उपयोगी बातचीत हुए। राष्ट्र का नेता के साथ बैठक के बाद अंतर संसदीय संघ के महासचिव मार्टिन चुनगोन ने मास मीडिया के सामने अपनी राय व्यक्त की। मास मीडिया के सज्जनों, मुझे खुशी है कि आज मुझे राष्ट्र के महामहिम नेता मौली रहमान से मिलने का सम्मान मिला। ये बैठक मेरे लिए बहुत सम्मान की बात है और हमने इस अवसर का उपयोग जल कूटनीति के पहल के लिए महामहिम को बधाई देने और धन्यवाद देने के लिए किया। یہ پہالا جل سنسدنوں کے ساتھ پربندھان کے مدعوں پر ویشواگ دیان ارکشیت کرتی ہے۔ میرا ماننا ہے کہ یہ ایک یوگیا پہل ہے جس کا ہر استر پر سمرتھان اور پروتساہن کیا جانا چاہیے۔ انتر سنسدیہ سنگھ کے مہاسچیو کے روپ میں میں نے مہامہم کو آشواسن دیا کہ میں اس پہل کے لیے سنسدوں کا سمرتھان جتانے کا پریاس کروں گا اور میں اس دشا میں اپنی سیوائیں نہیں چھوڑوں گا۔ ہم نے اس اوسر کا اپیوگ ویش استھتی اور وکاس پر چرچا کرنے کے لیے بھی کیا۔ مہامہم نے مجھے تاجکستان کے ورتمان وکاس کے بارے میں بتایا اور میں بنیادی ڈھانچے شانتی استھاپنا کے کھیتر میں اپلبدھیوں اور مادی شی دیشوں کے ایک اکران میں تاجکستان کے بھومیکا سے بہت پرسنن ہوا۔ ہم نے لنکنگ سمانتا کے مدعوں پر بھی چرچا کی اور میں نے تاجکستان میں مہیلاؤں کے ادھیکاروں کو بڑھاوا دینے میں ان کی پرگتیشیل نیتی کے لیے کھیتر شیری اولی کو بدھائی دی۔ ہم تاجکستان میں سنسد میں مہیلاؤں کے سنکھیا سرکار اور سماج کے انیہ کھیتروں میں ان کے پرتنیدھتاؤں میں وردھی کو دیکھا رہ پرسنن ہے۔ میرے لیے مہامہم کے ساتھ یہ بہت مولیاون بچے تھے اور مجھے امید ہے کہ کل جب تاجکستان میں چوتھا جل سمیلن شروع ہوگا ہم ایک اپیوگی اور رشتماک ادن پردھان جاری رکھیں گے۔ راجہ کے پرموگی مالی رحمون سنگ راشتر با مساچیف کے سامو سے ملاقات کے پچیس مائی کو تاجکستان کا راجہ کو راشتر پتی راشتر کا نیتا مہامہم مالی رحمون سنگ راشتر کے اپا مساچیف کے ایک سامو کے ساتھ ملاقات کے جو 2018-2023 کے انتراشتر دشاک ستاد ویکاس کے لئے کاریا پر چوتے اچاج ستاری انتراشتر سامیلان میں بہاگ لینے کے لئے تاجکستان آیت ہے۔ مہامہم راجہ کے پرموگی مالی رحمون سنگ راشتر کے اپاما سچیف اسسیت کے کارکاری سچیو شریمتی ارمیدا سلیسی علی شہبانا جل سنسدنوں کے لیے مہاسچیو کے وشیش دوت شریمتی ریتنو مرسودی اور سنگ راشتر وشادالہ کے ریکٹر اپا سنگ راشتر مہاسچیو تیشالی دازی مروالا کا سواگت کیا اور انہیں بیتھاگ ہول میں منترید کیا۔ بچت کے شروعات میں دیش کے راشٹرپتی مالی رحمون نے ایسا سمیلن میں بھاگ لینے کے لیے تاجکستان آنے اور دوشنبے جالا پراکریا کے نیرنتر سمرتھان کے لیے اچاد پدست اتھیتھیو کے پرتی آبھار ویاکت کیا۔ رشید اویوزی توجہ کے تازہ خبریں تھی، اب ہم آپ کو گانا پیش کریں گے، سنو اور آرام کیجیے۔
2: تاجکستان اور وش کے گھٹناؤں کا وشلیشن اور سمیکشا، نئی بہو راجنیتک پرکریاؤں پر وشیشگیا چرچا اور راجنیتک بحث کو
1: ریڈیو آواز تاجک ہندیانو بہا کے 105.5 FM سے سن سکتے ہیں۔

0: Aja sogdak shetr ki yovan trashte prodigi taome bahaglete he ora deshka jahanda buland karte he azadi ke vajo ke swas yak shetr ne bihi ulekhniya ke pragati hasil ki he shetr ke shahr aur zilo me hospital swas yak kendr ora cheketsa kendr banaye gaya cheketsa sansthana dune ko pakarno se susaje jad hue ora cheketsa sevon ke star me sud har hua युवक डॉक्टरों को शिक्षा और व्यवसायिक विकास के लिए विदेश भेजा गया और आज वे आधुनिक ज्ञान और कौशल के साथ लोगों की सेवा करते हैं। सांस्कृतिक एवं खेल के क्षेत्र में भी उल्लेखनीय कार्य किए गए। सांस्कृतिक के महल पुस्तकालय संग्रहालय और खेल मैदान बनाए गए। क्षेत्र में त्योहार और सांस्कृतिक प्रतियोगिताएं आयोजित की गई और राष्ट्रीय शैलाब को पुनर्जीवित किया गया। सोक्तक क्षेत्र के खिलाड़ियों राष्ट्रीय एवं अंतर्राष्ट्रीय प्रतियोगिताओं में प्रमुख स्थान प्राप्त कर देश का मान स्वतंत्रता के वर्षों के सबसे महत्वपूर्ण उपलब्धियों में से एक बुनियादी ढांचे का विकास है। इस अवधि के दौरान अंतर्राष्ट्रीय और घरेलू सड़कों के मरम्मत और आधुनिकीकरण किया गया। पुल सुरंगों बिजली संयंत्र और जलापूर्ति नेटवर्क बनाए गए। विशेष रूप से शहरों और जिलों के बीच सड़कों के सुधार ने अर्थव्यवस्था के विकास और लोगों के प्रवाह में योगदान दिया। जैसे कि अंदारा रहमानी कहते हैं,
1: در مجموع در تمامی ساحه ها نشان دهنده های نظررس به دست آمده ساکنان شرفمند ولایت سوغ منبر نیز جهت اجرای دستور سفارش های اساسگذار صلح و وحدت ملی پیشوای ملت پرزیدنت جمهوری تاجیکستان محترم
0: تاجیکستان که سوتنتر تاکی پینتلی سوینگ واژگاند که سواگد می سوغ دپرند که شهر اور زیلو می نرمان اور ویکاس کاریا لگتر جاری ه رشته که ماهانی تایم مالی رحمان که نردشو اور مرداشن که پراکاش می ایتیاسیگ اوچاو که اوپلاکشیامی پوری کشیترمی سمجیگ باونوکا نیرمن سرکو که مرمد اور پرنیمان شکشیگی وان سواسیا سانستانو تد ها سانسکرتگور سیوک سیندرو که نیرمن کاریوکو نیگیتی میلی ها پردیش که مهنتی اور دیش باقت نگریگ آپنی کشیتر که اونتی اور سمردی که لیه مطوا پوریوگ دن دیرا ها تت ها سواتن تت دیواز کو چا جستر پر مننه که لیه نیرتر پریاس کاری ها آج ویکاس اور نیرمان که کاریا کشیتر که هر کونه می جاری ها جیسه سی شارو اور زیلو که سندرتا اور دونیکتا اور بهه برای ها